तपाईँहरूसँग जस्तै पार रेडियो 103.7 तनगामा म यादमहरूको साथमा र केही समय अगाडि हामीले अस्ट्रेलियन कन्ट्री सरी ड्राइभ टाइम एक्टर रोसल र उहाँको साथीसँग सुनेको थियौँ र कार्यक्रमलाई अगाडि बढाउनुभन्दा अगाडि तपाईँलाई मलाई मौसम सम्बन्धी जानकारी दिनुपर्ने नै हुन्छ र अहिले हालै लन्सुन वरिपरि हेर्ने भने 7.8 डिग्री सेल्सियस रहेको छ र त्यसरी नै होबर्टमा 9.1 र रसबेरीमा 2.1 रहेछ भने स्वान्सीमा 10.3 रहेछ र हालै क्यानबेरामा हेर्यो भने 7.4 बसेको छ र चिसो नै रहेको छ र भोलिको मौसमलाई हेर्नु भने भोलि लन्चटाउनमा कम नै पानीको चान्सेस देखाएको छ तसर्थ अरू ठाउँमा चाहिँ अलिकति पानी देखाएको छ जस्तै कि स्वान्सीमा हेर्नु भने 90% पानी देखाएको छ र स्यान्ड हालनमा हेर्नु भने 60% र अरूमा कमै रहेको छ 10% होबर्टमा रहेको छ भने बन्नीमा 5% रहेको छ यदि तपाईँहरू कुनै ठाउँमा ट्राभल गरिराख्नु भएको छैन पक्कै पनि मौसमलाई ख्याल गर्नुहोला भन्दै सल्लाह चाहिँ कार्यक्रमलाई अगाडि बढाउनु नै पर्ने हुन्छ र विभिन्न संस्कृति विभिन्न सामाजिक विधालाई हामीले उत्थान गर्ने गर्छौँ र केही पुराना केही नयाँ गीतहरूलाई र केही कथा कविता गजल जस्ता विधालाई हामीले कोट्याउने गर्छौँ र समय समयमा सामाजिक कुराहरूलाई पनि नै कोटाइराख्ने गर्छौँ भन्दै तपाईँलाई मैले ढिलो नगरी पहिलो गीततर्फ लानुपर्ने हुन्छ र एकदमै मिठो गीत रहेको छ एकदमै पुरानो गीत पनि रहेको छ अरुण थापाबाट रहेको छ आँखाको निद छोपी लाने

आँखाको निन खुसी लाने हृदयको तरङ चोरी लाने एकदमै आइकोनिक सङ एकदमै लोकप्रिय सङ लोकप्रिय गीत पनि रहेको थियो पुरानो गीत अरुण थापाबाट रहेको थियो यस्तै खालको नै गीत केही पुराना केही नयाँ गीतलाई हामीले पक्कै पनि बजाउने नै छौँ भन्दाखेरि तपाईँहरू सिपाक रेडियो सुन्दै राख्नुभएको छ भने अहिलेसम्म तपाईँलाई लागेको विचार के कस्तो छ पक्कै हाम्रो दिन नबिर्सिनु होला कार्यक्रम भर्खर सुरु त भएको छ तर पनि र हामीले यो कारणले पनि विभिन्न नेपाली संस्कृतिका कुराहरूलाई पस्किने गर्छौँ कि ताकि काहीँ न काहीँ हामीले नेपाली जसले पनि हरेक साथ हामीले भन्ने नै गर्छौँ हामीले नेपाली भाषा कम नै सुनिरहेको हुन्छ वरिपरि र नेपाली वातावरण कम नै बनिरहेको हुन्छ त्यसलाई काहीँ न काहीँ हाम्रो अलिकति मेन्टल हेल्थमा पनि त्यसले एउटा सहयोग पुऱ्याउँछ सपोर्ट पुऱ्याउँछ भनेर पनि हामीले यो कार्यक्रमलाई निरन्तरता लामो समयदेखि देख्न रहेका छौँ र भन्दै अब भने तपाईँलाई मैले एकदमै मिठो गीत रहेको छ अलिकति छुट्टै भाकामा रहेको उनको स्वेटरबाट काफले

जन काफले को गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: भान्सुकी र आफूले फकाउँछ काफले जान किन जानु फाल्टै भाका अनि अल्टै अलिकति लिम्बु भाकामा रहेको लिम्बु एक्सनमा रहेको यो गीत रहेको थियो उनको स्वेटरबाट झुमा लिम्बुबाट र पक्कै नेपाली विविध भाषा विविध धर्म विविध जातिको एउटा ठुलो एउटा माला हो भन्ने गर्छ नेपाली र त्यो हामीले हरेक समुदायमा देखिन्छ हरेक भाषा देखिन्छ हरेक संस्कृति देखिन्छ लगाइ देखिन्छ खुवाइ देखिन्छ त्यसमा नै एउटा अर्कै किसिमको युनिकनेस डिफ्रेन्ट देखिन्छ जस्तो लाग्छ नेपाल र एकदम मिठो रहेको थियो र त्यस्तै नै अर्को विधिका कुरा हाल्नु मैले भजन चाहेँ यो चाहिँ कवितामा छ तर अलिकति फन्नी कविता उपेन्द्र सुब्बाबाट र उहाँ चाहिँ छड्केमा झाँक्रीको रोलबाट फेमस हुनु भन्नुभएको थियो तर उहाँकै यो रहेको छ उपेन्द्र सुब्बाबाट कवि फन्नी कविता
1: रक्सी र मायालु छुटेपछि झन् तिर्सना कसो बाटो भुलेर म फेरि यहाँ भट्टी छेउ आइपुगेँ अब सिधा वा बङ्गो गरी जसो जस्तो गरी भएर यहाँ आइपुगेपछि नआउनु थियो आइसकेर भित्र आइसकेपछि सन्दीज्यू एकटा चढौँ कि अस्ति पुरैदेखि छोडौँ त भनेको खै करार पनि त्यसै भनियो र रक्सीको बदनाम मात्रै गरियो त्यो साल त मलाई पनि खुबै लाज भात्यो र त आजकल शर्माउँदै पिउँछु लुक्की छिप्पी पिउँछु तर पनि कहिलेकाहीँ त नपिउँ भन्छु साथीभाइ तर्सिँदै रिसाउँछन् र छेउमा पिन मात्र यसो फर्काएर अब यो त बिग्रियो पो भन्छन् यो महान यात्रा कहिले कहाँबाट सुरु भयो एकिन साल सम्बत थाहा नभए पनि पर पर सम्झी ल्याउँदा चोथ्रो गाडी हुँदै सिरुबारीसम्म ढुलमुल ढुलमुल धमिलो सम्झना आउँछ बेसरी मुटु दुखेको नि हुँ अमिलो सम्झना आउँछ यति मात्र सम्झना छ हेर्दा हेर्दै झ्याप्प घाम निभेको हो म घाम पर्खेर वर्षौँ सुतिरहे अचेत अवस्थामा मेरो आमाले बुढा सुब्बालाई एक बोतल रक्सी चढाउनु भएछ र पो म भिम्जे म भिम्जिँदा घाम फेरि अस्ताउन लागेको थियो छोड्दै यस्ता झ्याउ कुरा सालदिज्यू अर्को एक पाक थपौँ कि खाउँ भन्छन् कोही आफन्त खानै पर्यो नखाउ है भन्छन् आफ्ना मान्छे बोल्ने कि खान्न भन्नै पर्यो यसरी दोहोरो बाँच्दा दुवै थरी आफन्तका मन राखिदिउँ भन्दा आफ्नै मन पो ढाँटिँदो रहेछ आफ्नै मन पो छलिँदो रहेछ तर यो नाथे मनलाई के छ र कुनै रुखको ठुटामा थपक्क राखे नि भो चकमक झुल्लासँगै बट्टामा कचक कुचुक पारे नि भो यो मन पनि मनै जस्तो आजित भएछ जित्ने उत्साह हराएपछि हार्न त झनै सजिलो पो रहेछ हिजो मात्रै भोलि रक्सी छोड्ने शर्तमा रक्सी नै पिएँ आखिर अन्तिम हो भनी बेसरी पिएँ आज कसो बाटो भुलेर फेरि यहाँ भट्टी छेउ आइपुगे नआउनु थियो आइसकेर भित्र आइसकेपछि नपिउनु थियो पिसकेर यति मातिसकेपछि सालदिज्यू अब अन्तिम टक थपो कि
0: एकदमै छुट्टै तरिकाले छुट्टै हिसाबले यो रक्सी खानेको बाटोलाई पनि यसरी कवितामा ढल्काउनु भएको थियो उपेन्द्र सुब्बाबाट रहेको थियो हामीले देख्न सक्छौँ कि समाजमा अनि वरिपरि जसले पनि रक्सी छोड्नु खोज्नुहुन्छ काहीँ न काहीँ यो कुराहरूबाट नै गुज्रिरहेको हुन्छ जस्तो लाग्छ अलिकति छोड्नु गाह्रो मानिरहेको विभिन्न एक्सक्युजहरू बनाउने छोड्नुभन्दा अगाडि र हरेक समयमा गएर फेरि त्यो रक्सीमा नै ले तान्ने खालको गरिरहेको हुन्छ र यो सामाजिक ढाँचालाई पनि यसरी कवितामा ढालेर ढाल्न सकिन्छ भन्ने एउटा उदाहरणीय कवि कविता रहेको थियो। र अब नै फेरि पनि तपाईँलाई मैले अर्को आदरणीय अरुण थापाबाट पुरानो गीत नै मैले भजन चाहे के नयाँ के पुरानो गीतहरू भए बजिरहेको छ र लाग्न थाल्यो जीवन अरुण थापाबाट।

एकदम पुरानो अनि एकदम मिठो गीत रह्यो, त्यो पुरानो भाव अनि पुरानो समयमा लाने खालको लाग्यो, लाग्न थाल्यो जीवनमा अरुण थापाबाट। र पनि तपाईँलाई मैले केही अर्को विधिका कुरालाई मेरो मन बस्न चाहेँ। यो चाहिँ रुवाई विधिमा रहेको छ र केही समयदेखि मैले ख्वामलाई प्रश्न भन्ने किताबबाट रुवाई भाषण गराएको थिएँ। र बसन्त चेम्जोङ प्यासी फाल्गुनन्द सात पान्थरबाट लेख्नुभएको छ किताबमा, आफ्नो स्वार्थ पुरा गर्न मन मुटु साट्नेहरू, आफ्नो स्वार्थ पुरा गर्न मनमुटु साट्नेहरू छिनमै टुटी जाने मायाको डोरी बाट्नेहरू, आफ्नो स्वार्थ पुरा गर्न मनमुटु साट्नेहरू छिनमै टुटी जाने मायाको गाँठो बाट्नेहरू, झुटो कसम खानेलाई के सुझाव दिउँ मैले, झुटो कसम खानेलाई के सुझाव दिउँ मैले, नबुझे झैँ गर्छन् जानी बुझी अरूलाई ढाँट्नेहरू, जानी बुझी अरूलाई ढाँट्नेहरू। अलिकति यो कसैले कसैको मायामा कसैले कसैलाई अलिकति ठेस पुर्याउने वरिपरि बसेर लेख्नु भएको यो रुवाई थियो। पक्कै पनि मायामा कहिले उत्तर, कहिले चढाव, कहिले खुसी, कहिले रोदन त हुने नै गर्छ भन्दै आउने तपाईँलाई धेरै भावुक नबनाइकन अर्को विधि अर्को गीत बजाउनु पर्ने छ। त्योभन्दा पहिला तपाईँलाई फेरि जानकारी गर्नु चाहे कि तपाईँहरू सुनिदिन्छ सिटीपार्क रेडियो 103.7 तरङ्गमा म यादव वर्गको साथमा, र अहिले हाम्रो कार्यक्रमको घडीमा मध्यम भागमा आइसकेका छौँ। र हरेक साता बुधबारको दिन 7 बजीदेखि 8 बजीसम्म हामीले हरेक बितालाई बजाउने गर्छौँ। र भने अच्छा लेकिन लन्डन पुरानो गीतलाई कभर गरेको गीत रहेको छ, रिमेक गरिएको, सुनौ अच्छा लेकिन लन्डन।

ढाँचा लेकिन लन्डनको चिसोलाई समायो पुरानो गीतलाई नयाँ ढाँचामा बनाएको यो नरसिम्हा फिल्मबाट रहेको थियो अवतार र पक्कै पनि समय समयमा हरेक समयलाई खोदल्ने हरेक शब्दलाई खोदल्ने फेरि नयाँ समय उब्जिन्छ जस्तो लाग्छ र हरेक पुरानो गीतलाई कभर गर्ने पुरानो गीतलाई रिमेक गर्ने त्यो एउटा पाटो पनि हो जस्तो लाग्छ मलाई र एकदम मिठो रहेको थियो सम्भजित बास्कोटा अनि रचना रिमालबाट अब तपाईँ हामीलाई फेरि पनि अर्को गीततर्फ पनि लान्छ एकदम पुरानो गीत तर एकदमै यो चले गीत अनि त्यो समयमा यो यसको मुभीलाई पनि एकदम धेरै रुचाएको मुभी को गीतमा रहेको छ जन्म जन्म जिउलासँगै

देखिन्छ सम्झनामा नाटक र जाल धेरै, देखिन्छ सम्झनामा नाटक र जाल धेरै, गरिबको झुपडीमा सधैँ अनिकाल धेरै। देखिन्छ सम्झनामा नाटक र जाल धेरै, गरिबको झुपडीमा सधैँ अनिकाल धेरै। सपना बाँड्ने शासकहरू सबै पद खोरी, सपना बाँड्ने शासकहरू सबै पथखोरी, भेटिए आज स्याल र अरिङ्गालहरू धेरै, भेटियो आज स्याल र अरिङ्गालहरू धेरै। यो त थियो बसन्त चेम्जुङबाट रुवाई र अघि भर्खर हामीले जनम जनम जिउलासँगै पुरानो बरपिपल मुभीबाट रहेको गीतलाई सुन्यौँ। अब भने 1974 AD बाट गुराँसे फुल्यो बनेमा।

एकदम पुरानो गीत अनि हरेक नेपाली मुटुमा धड्किने गीत पनि रहेको छ, हरेक समयमा हरेक पुस्ताले गाइरहने गर्छ र विशेष गरी विभिन्न प्लेटफर्महरूमा हरेक समयमा यो बज्ने गीतमा रहेको छ, गोरासे फुल्यो भनेमा एकदम मिठो रह्यो क्या। अब नै तपाईँलाई फेरि पनि मैले जानकारी गर्न चाहेँ कि हामीले समयको अन्तिम कार्यक्रम अन्तिममा आइसकेका छौँ र अर्को फेरि एकदम मिठो गीत बजाउनु मलाई चाहे, यो चाहिँ फुलको डाली डालीमा रहेको छ, फिल्मी गीत रहेको छ सोनु निगमबाट। Music Network.

एकदमै पुरानो अनि एकदमै मिठो पुरानो समयमा तान्ने खालको गीत रहेको थियो फुलको डाली डालीमा मिलिना अनि धेरै साकेको यो मुभी रहेको थियो पुरानो गीत रहेको थियो सुन्दै जाँदाखेरि एकदमै त्यो पहिलाको त्यो वातावरणमा तानिरहेको थियो अब नै हामी कार्यक्रमको अन्तिम समयमा पनि आइसकेको छौँ र म देख्न सक्छु कि अर्को स्टुडियोमा जोन वल्सनजी आइसक्नु भएको छ ढिलो नगरिकन मैले अन्तिम गीत बजाउनु पर्ने हुन्छ र अन्तिम गीत भन्दा मैले जानकारी दिन चाहेँ कि तपाईँलाई अर्को स्टुडियोमा अस्लन कन्ट्री लिएर जोन वल्सन चाहिँ आइसक्नु भएको छ फेरि पनि जानकारी दिएँ मैले र 8 बजीदेखि 10 बजीसम्म अस्लन कन्ट्री बज्नेछ भने त्यसरी नै 10 बजीदेखि उता डेफिनेटली नो रिलेसन लिएर ब्यान एन्ड प्याज आउनुहुनेछ र 12 बजीदेखि उता ओभरनाइट रेडियो बज्नेछ भन्दै म यादव मगर पनि कार्यक्रमदेखि बिदा लिनु पर्ने हुन्छ र अर्को साथै यसरी नै फेरि पनि विभिन्न सांस्कृतिका कुराहरूलाई ल्याउनु नै छौँ फेरि बजाउने नै छौँ र सँगसँगै विभिन्न विधाका कुराहरूलाई पनि बजाउने छौँ भन्दै म यादव मगर पनि कार्यक्रमदेखि बिदा लिन चाहे धन्यवाद।